زندگی وفا وکړه له یو ځلی بیا تاسو سره مخامخ کړه ریډیو من کرک نه څوک مې چاته چې د آواز اورې چا په دې ټه منه ریډیو من کرک کیون کړه وي ټول تا پروگرام حسبې ځاګه کې ډېر ویلکم هر کله ستړي ماش او دې سره سره منډي دی منډي سا هه بوي بوي کنه بالکل چی منډي دی منډي پروگرام کې مې تاسو ملګریا ټیک تر 6 بجې پورې وي یعنی کې واګنده پروگرام وي منډي دی چی منډي सूचना प्रोग्राम के उकाल से मिलाओ 0927-291-292 दिला रहे SMS पर से मिलाओ 8583 यानी कि 8583 दिला रहे मोबाइल मैसेज क्रिएट ऑप्शन तलोड से कैपिटल की बोली के आरके अगे न पस पोवेर के यो स्पेस अगे न पस्तो से नोम इलाके नोम अगे न पस्तो से पैगाम तो से रेसिपी शेर टपा संदर प्रजा शांति खबर मोटर सेंड है 8583 मदे प्रोग्राम हिसाब से जुड़ाओ दोस्त से मैसेज दाव से मिलाओ और वाच वा देर से लकड़ देर से बेहद ऐसा ये प्रोग्राम ने मख के स्टार्ट के दोने मख के जी मैसेज इधर गली वाच वा यानी के को एडवांस से दे तब ये मीना दे तब ये रेडियो मन कर अक्सर है मीना मोहब्बत छा कड़ी जी राकेब खटक रोर में वाचे वारे की बोल और दे सरा सरा बिल्कुल चाकड़ी दे मिजा क्यूट सिस्टर क्यूट सिस्टर जानी यानी के मींस क्यूट रोशी खानी थैंक यू सुपर मच हो जनाब दे सरा लाडली जी मन थैंक यू सुपर मच वेलकम जी वेलकम यही तो से SMS था है SMS پر خوش ملا وان پروگرام چونکہ خاص بھی ذائقہ دا یہ پروگرام کے بولا وردن کو دپایتا ہے دا اچھے مجرے سے پہ یعنی کوک ایک حوالے سارا خبر ہے تری جریو ہے وردن کے چیدیں وردن کو بندے اور سارا سارا مو بندے دیر سزدا کرا اور دیر سبوی حضد کے بھی یعنی تو سے بہترین ڈیشت شوالی شانتے رہ سے پیچھے دا کوک ایک حوالے سارا हाँ मोसर शामिल वाले शे आओ के चेहरे रहे तो से रेसिपी नहीं प्रोग्राम तो रोतला शे शाम के दावों ने भी आए चे ना मो तो कोई सनर उसे नोकाल बनाओ को बिया बो बादा वाले के ना चे ना रोतला ले शे काल का वाले शे पलमो स्टेशन

0: था डेढ़ डेढ़ प्रोग्राम का वेलकम हर कल्ले गुलरुख सरंगे दुशा दो ए मिस बेल को ठीक ठाक यू शयू शा जी अलावा जी जी जी जरूर जरूर सर शाम मेल का है अच्छा अच्छा जी जी रुसा शामिल का जी जी आखिर दे पर खाला का अक्सर चीज इस्तेमाल अच्छा सही ओबाल बोवेर के जी ब्याज टिक्स लागे ना पास
1: ए बे मोल का होता है बेदा सारा पास है सी कना
0: हां हां
1: ये मतलब दा तोलता वो चावे
0: जी
1: ये से तोलता वो चावे बस मान से दा जना खाल खाती होता ये
0: आप
1: से जोड़ा के कना
0: ये
1: मतलब दा का है ता घोड़ी तो दके असिर घोड़ी
0: अच्छा जी कोरीनी घोड़ी
1: ए आदो रो चावे ये पोसा को मस्तू रो चावे मेरा भैया पूरे
0: हो खुराके ऐसा हो कोरीनी घोड़ी नशे खोड़ा ला बेबुजत सा कहूं अच्छा बिया नूरा बिरचा वाला से अच्छा चरगिटी ए वतन वाला चरगिटा है तो वतन ही चरगे तभी आएगा ना
1: दसबल परमित आई
0: अच्छा परमित अभी आई
1: दस एक सूर्य होंगे बारह बारह होंगे जमना होता ठीक है ना
0: हाँ हाँ सही है गुलरुख यो जहान मन दे मंदे उचित ट्राई छि दागा के उषा छि दासे टेम रो त मिलाव छि दे मंदे ट्राई गउ यकीनी छि वा स्पेशल रेसिपी ओके जी थैंक यू सो वेरी मच जी जर जर रोसे सिफर 927-291-292 दिला रहे टेम रो सर अभी ही काम वी जी गुरु बनेस कलर अस्सलाम वालेकुम होय जी दो से घंटे खात्मे से बैड लक Whatever bad luck. Let's see next caller. Okay, see. Let's see next. Assalamu alaikum.
2: Wa alaikum assalam.
0: Zabako TikTok ji banji mi chukta kim zaina.
2: Karakna
0: Sumaiya Naz.
2: Ha.
0: Sahi, khurake pehla zal nikal gaya.
2: ये
0: मोता दिखा रहा है अच्छा सही सही दी प्रोग्राम के कबल प्रोग्राम के
2: दी प्रोग्राम के हाँ ऐसे नहीं तक करा था हर प्रोग्राम के नहीं हटा करा
0: अच्छा सही यो जहान मना थैंक यू सो वेरी मच और यो जली बिया डेर डेर शुक्रिया ची मुझसे दिखाल वाकरा ल प्रोग्राम और बिर सरा
2: जी प्रोग्राम
0: हो अच्छा तेजी प्रोग्राम शुरू था तरकराई वाला था से सफा सफा खबर है तरकराई वाला सही खारुक छुक वाला शाह तो ते तशे दिरसी
2: मु ता मामू
0: नरसी तशा हां मंडी चे तशा दी पखकड़ी भी अंडा पखवाला छे
2: ये पखवाले अंडा
0: पख हां मोय छे अंडे बदे डेरे जों ता पखकड़ी भी शाह
2: जी
0: सही दस रु तो छे कुर की चीता अंडा पटा कड़ी जों ता दी पखकड़ी
2: ना मामू दस मिनट दिखेरी
0: जी मतलब पख तू से चर किस्ता
2: जी
0: दादा अच्छा सही जे तो पठा अंडा रोखस्ती वी कना चरगे न दे पठा रोखस्ती ओ पठा दे जों त पखा खड़ी वी
2: जी वा मुदा से सीरी दे के लगा चरगे अंडा कड़ो बजवेरा वाला जे मैं अभी लगा मी में दस शुक्रु जी कना बेवेर कॉल नूर कना बेवेर कला दा
0: हां हां
2: आ मगिर शुक्र ला ले के अंडा रोके
0: हां हां
2: जे बमी मोना पटाए के वाला वीडियो लिखी के ना
0: हां हां
2: بچپن
0: خود دگا شرارا دگا شی مطلب ڈیرا مزہ کی سڑی تھا یوت خبی اور مس کے دگا یقینی ڈیر شو واقع سونے خرا وقت सही था थैंक्स देखा कॉल यू जहान मन ना नूर प्रोग्राम के सर सर शामिल
2: है जी वा मो सर मन बोले
0: जी वाला जा
2: आई ना बाजी तुम सलाम दे
0: ओके जी
2: रोशनी बाजी तुम सलाम दे
0: जी जी
2: नाहल बाजी तुम सलाम दे गुलशन बाजी तुम सलाम दे
0: ओके जी
2: ابل اچوتی میریش تم سلام د ټول د
0: مسلمان اوکے جی وعلیکم السلام بچیانی چ سورتی بالکل سلامونه تا پاسل دیر کی چ کیسا سو گرو بنیکس کلر سے مسکار لے لارے سوک تھی السلام علیکم جی وعلیکم السلام سوک تھی سر کیم زوینا اوئے ہوئے ہوئے ہوئے ہوئے ہوئے گیلا من آئے ترور میں روگلا ستڑے ماشی گیلا من آئے ترور ویچے اول سلام ہی بیا کلام وی اول سلام وی بیا کلام وی او تالا سلام مخ کے گلے روڑی دینا گیلا من آئے ترور ٹھیک ٹھاک فٹ فاٹ تبرو تبھی آئے جنتیشے جی جی جی بالکل جی کم دے روکڑے بھی عید ہو عید بھی کنا ہے کہ مکھ کے چرتلون کا داغی دے روکڑے بیا ہم جنتیشے او کا ترشوی دے روکڑے بیا ہے جنتیشے عید ہو عید بھی صحیح گلا من تر چرنگ دو شادو ہلو اووز مسینا شیر خو متو ویل کانٹا پا متو ویل ایڈوانس کے اچھا صحیح صحیح نور تمیا اچھا تو نہ در دلائے اے مو ووز کٹکی جی نہیں تو ووز کٹکی جی شاہ مو ووز ٹھیک تھا ہے لشکی لشکی کٹکی جی خیر دیتا میں وہ واس نہ ویرا سی شاہ وای چھ زڑا مل غلا را دا چھ مات سی زڑا مل غلا را دا چھ مات سی بیا زت سا وگا بدے کہ مو سا واس شتا دا ہے وای چھ زڑا مل غلا را دا چھ مات سی بیا دا لباس پ خندا نہ اخلی پی وندونا جی وگا وگا وگا اوئے ہوئے ہوئے ہوئے لکا ڈیر شاں اوکے جی ٹھیک ہے صحیح ہے ٹھیک ہے کال کو لیو جہان میں دعا سلام وعلیکم السلام دی کال کولو یو جہان مننا گلم مترو تھینک یو سو ویری مچ واسے ٹیم کام دا سمرا ڈیرے تر کرے بابا کے شامل کو گورو نیکسٹ کال ہے السلام علیکم جی جناب رونا ڈراپ شوئے رونا کاٹ شوئے نیکسٹ کلر گورو جی السلام علیکم ہائے ہائے آئے ہائے ٹیلی فون مما کہ تو دغه حال وی زب یا سیخ سے ایس ایم ایس طرف تے شاہ گورو نیکسٹ کلر السلام علیکم اچھا اوکے جی نہ گورا بلکال بے ہی ہے نہ گورا جی السلام علیکم یا اللہ خیر یا اللہ خیر جی السلام علیکم ہیلو چی چی سگنل ایشو ٹھیک شو اوکے جی اس ایم ایس سی زرد شامل ہوا بیک گراؤنڈ کے روزہ سندرا اور میں